0: रहा है। आइंदा दो रोज़ के लिए छत्तीसगढ़, उड़ीसा, साहली आंध्र प्रदेश और तेलंगाना में इंतहाई शदीद बारिश का रेड अलर्ट जारी किया गया है। और एशियाई गेम्स में भारतीय खवातीन क्रिकेट टीम ने मुल्क का पहला सोने का तमगा जीता है, जिसके बाद तमगों की कुल तादाद 7 हो गई है। अब खबरें तफसील से। सदर जमहूरिया द्रौपदी मुर्मू ने जोर दिया है कि सिनेमा भारत की वसी सकाफती गुनागुनियत की अक्कासी करता है और ये मुख्तलिफ जबानों, इलाकाई नुक्ते नज़र और जाम कौमी उमंगों को मरबूत करने के एक पुल के तौर पर काम करता है। गुजरात के एकता नगर में तारीखी 72वें कौमी फिल्म अवार्ड्स की तकरीब से खिताब करते हुए सदर जमहूरिया मुर्मू ने अवार्ड हासिल करने वाले फनकारों और फिल्म साजों को भारतीय सिनेमा में उनके गैर मामूली तख्लीकी तआवुन के लिए मुबारकबाद दी। सदर जमहूरिया ने कहा कि भारतीय सिनेमा मुल्क के मुश्तरक ख्वाबों और समाजी सफर के इजहार में एक कलीदी रोल अदा करता है।
1: सभी भाषाओं और क्षेत्रों की फिल्मों में हमारे भारत की छवि दिखाई देती है। भारतीय फिल्मों में भारत के लोगों के सपने, परंपरा, संघर्ष और भविष्य की संभावनाएं भी है। फिल्म कलाकार बहुत लोकप्रिय होते हैं, उनमें देशवासियों को, विशेषकर युवाओं को प्रभावित करने की असीम क्षमता होती है। जो सफल फिल्म कलाकार डिसिप्लिन लाइफस्टाइल के फायदे के बारे में बताते हैं तो करोड़ों बच्चे और युवा उनका अनुकरण करते हैं।
0: तख्लीकी सनत में ज्यादा से ज्यादा शमूलियत और नुमाइंदगी पर जोर देते हुए सदर जमहूरिया ने फिल्मों की ज्यूरीज और फैसला साजी के इदारों में खवातीन की ज्यादा शिरकत की वकालत की। सदर जमहूरिया ने मेहनत करने वालों के वक़ार के तहफ़ और कैमरे के पीछे काम करने वाले अमले के साथ मुनासिब बर्ताव की अहमियत को भी उजागर किया, जो फिल्म प्रोडक्शन की असल बुनियाद हैं। बाअसर फिल्मी शख्सियात से अपनी समाजी जिम्मेदारी को तस्लीम करने पर जोर देते हुए सदर जमहूरिया ने सेहतमंद तर्ज ज़िंदगी को फ़रोग देते हुए और नुकसानदेह अशिया के इशारात से गुरेज करते हुए उन्हें नौजवानों के लिए एक मुस्बत मिसाली किरदार के तौर पर ख़ुद को पेश करने का मशवरा दिया। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज गुजरात के एकता नगर में 72वें कौमी फिल्म अवार्ड्स अता किए, जिसमें साल 2024 के लिए सिनेमा में गना कदर खिदमात के लिए फनकारों को एजाजात से नवाजा गया। पेश है एक रिपोर्ट।
2: गुजरात के एकता नगर में मुजस्मा इत्तेहाद के अजीम शान पस मंजर में सदर जमहूरिया द्रौपदी मुर्मू ने मुल्क भर के कुल 92 अवार्ड याफ्तगान को एजाजाज से नवाजा। सरकर्दा अदाकार अनंत नाग को 5 दहाइयों पर मबनी भारतीय सिनेमा में उनके गैर मामूली फिल्मी सफर के लिए 2024 के लिए दादा साहब फाल्के अवार्ड से सरफराज किया गया। फीचर फिल्म के जुमरे में आर्टिकल 370 को बेहतरीन फीचर फिल्म के लिए स्वर्ण कमल मिला। सरकर्दा अदाकार ममूती को ब्रह्मयुगम के लिए और कार्तिक आर्यन को चंदू चैंपियन के लिए मुश्तरका तौर पर बेहतरीन अदाकार का अवार्ड दिया गया। यामी गौतम को फिल्म आर्टिकल 370 के लिए बेहतरीन अदाकारा का अवार्ड मिला। गैर फीचर फिल्म जुमरे में मराठी फिल्म भंगार को बेहतरीन गैर फीचर फिल्म का अवार्ड मिला। अहमदाबाद से अपर्णा खुंड की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
0: नायब सदर जमहूरिया सीपी राधाकृष्णन ने आज नई दिल्ली में नवे इंडिया इंटरनेशनल वाटर वीक 2026 का इफ्तिताह किया। इस 5 रोज़ा तकरीब में आबो हवा के लिए पायदार पानी के बंदोबस्त के मौजू पर तवज्जो मरकूज की जाएगी। नीदरलैंड और जर्मनी इंडिया इंटरनेशनल वाटर वीक 2026 में शराकतदार ममालिक के तौर पर शिरकत कर रहे हैं। इसका मकसद बैन अल-अक़वामी इश्तराक को फ़रोग देना और पानी के पायदार बंदोबस्त के सिलसिले में आलमी महारत के तबादले को यकीनी बनाना है। इफ्तिताही तकरीब के दौरान खिताब में नायब सदर ने कहा कि पानी जिंदगी और तहजीबों की बुनियाद है और उन्होंने इसके मुनसिफाना इस्तेमाल, बचत और मुअस्सर बंदोबस्त की ज़रूरत पर जोर दिया। उन्होंने कहा कि कोई वाहिद इदारा, शोबा या सरकार अकेले पानी से मुतालिक चैलेंजों से निपट नहीं सकता और उन्होंने इस सिलसिले में ज़्यादा इश्तराक और तालमेल पर मबनी तरीक़ेकार पर जोर दिया।
3: Water should be used preciously where the requirement should be met with the smallest possible quantum of water. These Water Week celebrations have proved to be significant by bringing together the policy makers, experts and stakeholders to deliberate on the processing challenges of water management. I am informed that this year edition will see the participation of over 35 countries. I welcome all the delegates from all these countries.
0: نائب صدر جمہوریہ نے مزید اس بات پر زور دیا کہ اس معاملے میں کثیر فریقی اور کثیر رخی طریقہ کار کی ضرورت ہے تاکہ تکنیکی اختراع، معقول پالیسی، سائنسی معلومات، مقامی تجربات اور کمیونٹی کی شمولیت کو یقینی بنایا جا سکے۔ جناب رادھا کرشنن نے کہا کہ آب و ہوا کی تبدیلی کے سبب بارش کی صورتحال زیادہ غیر یقینی ہو رہی ہے اور اس کی وجہ سے زیادہ بارش اور زیادہ طویل عرصے تک بالکل بھی بارش نہ ہونے سے نمٹنے کے لیے طریقہ کار کی ضرورت پیش آ رہی ہے۔ انہوں نے اس بات پر زور دیا کہ زیر زمین پانی کو ریچارج کرنا، بارش کے پانی کو ذخیرہ کرنا اور مؤثر آبپاشی کی پانی کی بچت کے جامع طریقہ کار لازمی طور پر حصہ ہونے چاہئیں۔ اس موقع پر خطاب کرتے ہوئے جل شکتی کے وزیر سی آر پاٹل نے پانی کی بچت کی اہمیت کو اجاگر کیا اور کہا کہ حکومت ملک کے ہر شہری کو محفوظ اور معقول پینے کا پار صاف پانی فراہم کرنے کے لیے عہد بستہ ہے۔ انہوں نے کہا کہ پانی ایک مشترکہ وسیلہ ہے، لہذا سب کے لیے پانی کی یقینی فراہمی بھی ایک مشترکہ ذمہ داری ہے۔ آکاش وانی نیوز سے خصوصی بات چیت میں بھارت میں نیدرلینڈ کی سفیر ماریسا گیرارڈس نے کہا کہ پانی کی بچت بھارت نیدرلینڈ کلیدی شراکت داری کا ایک اہم ستون ہے۔ یہ خبریں آکاش وانی سے نشر کی جا رہی ہیں۔ بھارت نے افغانستان کے کنار اور پکتیکا صوبوں پر پاکستانی فضائی حملوں کی سخت مذمت کی ہے۔ آج شام نئی دلی میں میڈیا سے بات چیت کرتے ہوئے وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے کہا کہ خود مختار ہمسائے کے خلاف جارحیت کے ایسے واقعات علاقائی امن و استحکام کے لیے خطرہ ہیں۔ انہوں نے افغانستان کی خود مختاری اور علاقائی سالمیت کے ساتھ ساتھ اس کے عوام کی فلاح و بہبود کے لیے بھارت کی فوری مدد کا اعادہ کیا ہے۔ ترجمان نے فضائی حملوں میں جان گنوانے والے شہریوں کے تئیں تعزیت کا اظہار کیا اور زخمیوں کی جلد صحتیابی کی دعا کی۔ پاکستانی فیلڈ مارشل عاصم منیر کے اس بیان پر کہ پاکستانی مسلح فورسز دہشت گردی سے نمٹنے کے لیے مسلسل عہد بستہ ہیں، جناب جیسوال نے کہا کہ پاکستان کو اس سلسلے میں کارروائی اور پختہ عزم کا مظاہرہ کرنے کی ضرورت ہے۔ انہوں نے کہا کہ اسلام آباد کو اس سے پہلے کہ دنیا ان کے کہے پر یقین کرے، سرحد پار دہشت گردی کے خلاف مؤثر کارروائی کرنی چاہیے۔ وزیر داخلہ امت شاہ نے منشیات کی تجارت کے خلاف یہ کہتے ہوئے سخت اور فیصلہ کن کارروائی پر زور دیا ہے کہ منشیات ملک اور دنیا کے لیے ایک سنگین خطرہ ہیں۔ آج نئی دلی میں ریاستوں اور مرکز کے زیر انتظام علاقوں کے سربراہان کی منشیات کے خلاف ٹاسک فورس کی تیسری قومی کانفرنس کا افتتاح کرتے ہوئے جناب شاہ نے کہا کہ حکومت ملک کے نوجوانوں کے تحفظ اور بھارت کو منشیات سے مبرہ کرنے کے لیے 2029 کے لیے ایک نقش راہ تیار کر رہی ہے۔ انہوں نے کہا کہ 2047 تک ایک ترقی یافتہ بھارت کے وزیر اعظم نریندر مودی کے ویژن کو حاصل کرنے کے لیے منشیات سے مبرہ بھارت کا ہدف انتہائی اہم ہے۔ وزیر اعظم نریندر مودی عوامی خدمت کے 25 برس مکمل کر رہے ہیں، جو جن سیوا سے دیش سیوا کے منتر پر مبنی ہے اور اس پختہ عہد کا سلسلہ جاری ہے۔ سیوا اور سشاسن کے اس نظریے کے تحت حکومت 2047 تک وکست بھارت کے ہدف کو حاصل کرنے کی خاطر انتھک کام کر رہی ہے۔ سب کی شمولیت والی ترقی اور سماجی طور پر با اختیار بنائے جانے کے ذریعے لوگوں کی زندگیوں میں اکثر تبدیلی لائی جا رہی ہے۔ آج اپنی خصوصی سیریز میں ہم اس بات کا تذکرہ کریں گے کہ گورنمنٹ ای مارکیٹ پلیس جی ای ایم کے ذریعے کس طرح اس نظریے کو حقیقت میں تبدیل کیا گیا۔
4: اگست 2016 میں شروع کیا گیا حکومت کا ای مارکیٹ پلیس جی ای ایم ملک میں سرکاری خرید کے لیے ایک بڑا ڈیجیٹل پلیٹ فارم بن کر ابھرا ہے۔ یہ پلیٹ فارم بیچنے والوں اور خریدنے والوں کو ایک مشترک آن لائن پلیس تک لے کر آتا ہے۔ 2023 میں ٹیکنالوجی کا استعمال کرتے ہوئے روزمرہ کی زندگی کو آسان بنانے پر بجٹ کے بعد ایک ویبینار سے خطاب کرتے ہوئے وزیر اعظم نریندر مودی نے اس بات کو اجاگر کیا کہ جی ای ایم پورٹل نے کس طرح چھوٹی صنعت کے مالکان اور ریڑھی پٹری لگانے والوں کو حکومت کی خریداری کے عمل میں شامل ہونے کے لیے با اختیار بنایا ہے۔ چھوٹی بہت چھوٹی صنعتوں، خواتین انٹرپرینئر، اسٹارٹ اپس اور دیگر فروخت کرنے والے افراد کی شمولیت سے جی ای ایم ملک میں ڈیجیٹل سرکاری خریداری کی پہنچ میں مسلسل اضافہ کر رہا ہے۔ نئی دلی سے دیپیندر کمار کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں توحید حقانی۔
0: 21 ریاستوں اور مرکز کے زیر انتظام علاقوں نے آج نئی دلی میں شہری آبادی کی وزارت کے ساتھ اڑان یعنی اڑے دیش کا عام ناگرک اسکیم کے اگلے مرحلے کے تحت ایک مفاہمت نامے پر دستخط کیے ہیں۔ اس موقع پر خطاب کرتے ہوئے شہری آبادی کے وزیر